0: और तुम्हारा परवरदिगार बेपरवाह और साहिब रहमत है। अगर चाहे तो ऐ बंदो तुम्हें नाबूद कर दे और तुम्हारे बाद जिन लोगों को चाहे तुम्हारा जानशीन बना दे, जैसा तुमको भी दूसरे लोगों की नस्ल से पैदा किया है।
1: इन्नमा तुअदून लआतिन वमा अंतुम बिमुअजिज़ीन।
0: कुछ शक नहीं कि जो वादा तुमसे किया जाता है वो वुकू में आने वाला है और तुम खुदा को मغلوب नहीं कर सकते।
1: قُلْ يَا قَوْمِ اعْمَلُوا عَلَى مَكَانَتِكُمْ إِنِّي عَامِلٌ فَسَوْفَ تَعْلَمُونَ مَنْ تَكُونُ لَهُ عَاقِبَةُ الدَّارِ إِنَّهُ لَا يُفْلِحُ الظَّالِمُونَ۔
0: کہہ دو کہ لوگو تم اپنی جگہ عمل کیے جاؤ، میں اپنی جگہ عمل کیے جاتا ہوں، ان قریب تم کو معلوم ہو جائے گا کہ آخرت میں بہشت کس کا گھر ہوگا۔ کچھ شک نہیں کہ مشرک نجات نہیں پانے کی۔
1: What?

0: और ये भी कहते हैं कि जो बच्चा इन चारपायों के पेट में है वो खास हमारे मर्दों के लिए है और हमारी औरतों को उसका खाना हराम है, और अगर वो बच्चा मरा हुआ हो तो सब उसमें शरीक हैं, यानी उसे मर्द और औरतें सब खाएं। अनकरीब खुदा उनको उनके ढकोसलों की सजा देगा, बेशक वो हिकमत वाला खबरदार है।
1: قد خسر الذين قتلوا أولادهم سفها بغير علم وحرموا ما رزقهم الله افتراء على الله قد ضلوا وما كانوا مهتدين.
0: جن لوگوں نے اپنی اولاد کو بے وقوفی سے بے سمجھی سے قتل کیا اور خدا پر افترا کر کے اس کی عطا فرمائی ہوئی روزی کو حرام ٹھہرایا وہ گھاٹے میں پڑ گئے، وہ بے شبہ گمراہ ہیں اور ہدایت یافتہ نہیں ہیں۔
1: وہو

0: 92.6 बोरियत को भगा दो।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। ब्रेक पे जाने से पहले हम बात कर रहे थे सर आबिद बशीर साहब से IoT के बारे में, अपनी गुफ्तगु का सिलसिला आगे बढ़ाते हैं। सर, IoT डिवाइसेस की हम बात कर रहे थे जाने से पहले, तो सर इनको हम टेक्निकली डिफरेंट कैटेगरीज में भी ऐड कर सकते हैं?
2: बिल्कुल, इनकी टेक्निकल डिवीजन होती है, कैटेगराइज किया जाता है इनको दो बेसिक कैटेगरीज में। नंबर वन इज कॉल्ड जनरल डिवाइसेस एंड द अदर इज कॉल्ड सेंसिंग डिवाइसेस। वो इनकी नेचर ऑफ यूसेज और नेचर ऑफ ऑपरेशन के हवाले से डिवाइड किया जाता है।
1: सर, आपने जैसे अभी बताया कि इनको दो कैटेगरीज में हम लोग डिवाइड करते हैं, वन इज जनरल डिवाइसेस एंड अदर वन इज सेंसिंग डिवाइसेस, तो सर इनका एक्चुअली IoT नेटवर्क में क्या रोल है और इनसे रिलेटेड कोई आप रियल लाइफ एग्जांपल्स भी अगर बताएं तो हमारे लिसनर्स के लिए आसानी होगी उसको समझने में।
2: जी बिल्कुल, डेफिनेटली मैं जनरल डिवाइसेस से स्टार्ट करूंगा। जनरल डिवाइसेस में हमारे सामने अभी मैंने जैसे जिक्र किया आपके पास CCTV कैमराज हैं, होम अप्लायंसेस में आपके पास एयर कंडीशनर्स हैं, तो वो इंटरनेट पे कनेक्ट होने चाहिए। अब ये डिवाइसेस क्यों कनेक्ट होनी चाहिए? क्योंकि आप इनको ऑपरेट करना चाहते हैं अपने मोबाइल्स के साथ, तो अगर इंटरनेट अवेलेबिलिटी नहीं होगी तो ये कनेक्ट नहीं होंगे। अब इंटरनेट से कनेक्ट होने के लिए इनको कोई वायरलेस या वायर्ड लिंक की जरूरत होती है। हमारे घरों में आमतौर पर राउटर लगा होता है जो हमें इंटरनेट के सिग्नल्स दे रहा होता है, और वो ऑटोमेटिकली क्या करता है, डिवाइस अगर इंटरनेट इनेबल्ड है तो वो अटैच हो जाएगी। अब ये जनरल डिवाइस का जो कॉन्सेप्ट आ रहा है वो क्या है कि ये जो अप्लायंसेज जिनके मैंने जिक्र किए हैं ये जनरल डिवाइसेज हैं। जैसे मेरा एयर कंडीशन है, ये इंटरनेट पर कनेक्ट है, ये जनरल डिवाइस है। इसके अलावा जो मेरा CCTV कैमरा है, ये इंटरनेट पर कनेक्टेड है, वो जनरल डिवाइस है थ्रू एनी वायरलेस लिंक और वायर्ड लिंक। ठीक है, अब जब ये कनेक्ट हो गए हैं, अब इनको क्या मकसद क्या था कनेक्ट करवाने का, ताकि इनको ऑपरेटेबल किया जा सके ओवर द इंटरनेट थ्रू माय कंप्यूटिंग डिवाइस, जो मेरे पास मोबाइल घर मेरे हाथ में पड़ा हुआ है, एनी पॉइंट लोकेशन या किसी भी जगह पे मैं बैठा हूँ, अवेलेबल हूँ। लेकिन जो फेंसिंग डिवाइसेस होती हैं वो बेसिकली क्या करती हैं, वो सेंसर और म्यूटेटर्स का काम करती हैं। बेसिकली उन्होंने क्या करना होता है, वो है इंटरनेट ऑफ थिंग्स के एनवायरनमेंट का पार्ट ही, लेकिन वो बेसिकली क्या कर रही हैं, वो ऑपरेट नहीं हो रही, वो सेंस कर रही हैं कुछ चीज़ों को। फॉर एग्जाम्पल, एक कॉन्सेप्ट है कि मैं चाहता हूँ कि जैसे ही मैं सुबह उठते ही पर्दा पीछे करूँ तो मेरी अलार्म क्लॉक जो है वो चल पड़े। तो बेसिकली जो मेरी अलार्म क्लॉक है वो भी एक डिवाइस है जो इंटरनेट ऑफ थिंग्स का पार्ट है, लेकिन वो मेरी सूरज की रोशनी को सेंस करेगी, एक स्पेसिफिक ऑपरेशन ऑफ या टास्क को सेंस करेगी, तो वो बेसिकली अपना काम करेगी। तो है वो भी एक IoT की डिवाइस, लेकिन वो सेंसिंग डिवाइस की कैटेगरी में आएगी।
1: सर, आपने अभी बताया कि वायर नेटवर्क की बात की और वायरलेस नेटवर्क की बात की, इन दोनों में फर्क क्या होता है?
2: ये बेसिक कॉन्सेप्ट है कंप्यूटर कम्युनिकेशन नेटवर्क्स का और इंटरनेट पे अवेलेबिलिटी, क्योंकि आजकल हर चीज इंटरनेट पे चल रही है, इंटरनेट के ऊपर आप काम कर रहे हैं, एवरीथिंग इज गोइंग अपॉन ओवर द इंटरनेट। तो उसमें आपने जब भी इंटरनेट से कनेक्ट होना है तो आपको एक इंटरफेस चाहिए होता है, जिसे हम लिंक भी कहते हैं, टेक्निकल टर्म्स में चैनल भी कहते हैं, मीडियम भी कहते हैं, जो दो या मोर देन टू डिवाइसेस को आपस में कनेक्ट करता है। तो वो लिंक बेसिकली वायरलेस भी हो सकता है, वायर्ड भी हो सकता है। अगर आप लॉन्ग डिस्टेंस कम्युनिकेशन कंडक्ट कर रहे हैं, जैसे आप अपने घर की डिवाइस को ऑपरेट करना चाह रहे हैं यूनिवर्सिटी में बैठ के, या यूनिवर्सिटी के किसी डिवाइस को ऑपरेट करना चाह रहे हैं घर में बैठ के, तो आपका डिस्टेंस जो कवरेज एरिया है वो काफी लार्ज है। तो इस केस में जो आपका आइडियल लिंक बनता है वो वायरलेस बनता है, जो आपको मोबाइल डाटा के जरिए सिग्नल्स मिल रहे हैं, वायरलेस लिंक की एग्जांपल है। और अगर आप अपने दफ्तर में बैठे हैं, आपने अगर एक ब्लू केबल होती है जिसे हम कहते हैं ट्विस्टेड पेयर केबल, उसको अगर आपने अपने सिस्टम के साथ कनेक्ट किया हुआ है, तो दैट इज बेसिकली अ लिंक जो आपको इंटरनेट से कनेक्ट कर रहा है, लेकिन वो वायर्ड लिंक है।
1: अच्छा सर, अभी तक तो हम सिर्फ अपने होम अप्लायंसेस और घर के नेटवर्क की बात कर रहे हैं, सर बिजनेस के लिए IoT किस तरह फायदेमंद साबित हो सकता है?
2: बिजनेस के ऊपर बात करने से पहले मैं पहले आऊंगा एट द रिसर्च पॉइंट ऑफ व्यू। अगर हम रिसर्च ओरिएंटेड अप्रोच की बात करें तो रिसर्च में इसका क्या काम हो रहा है? रिसर्च में अगर हम देखेंगे IoT के ऊपर डिफरेंट कॉन्सेप्ट्स को मर्ज किया जा रहा है। ऐसी रिसर्च भी हो रही है जिसमें IoT विद ब्लॉकचेन एंड मशीन लर्निंग को एम्बेड किया जा रहा है। तो ऐसी अप्लायंसेज यूज की जा रही हैं जो इंटरनेट ऑफ थिंग्स को भी इन्वॉल्व करें और उसके अलावा वो मशीन लर्निंग ब्लॉकचेन कॉन्सेप्ट को भी इन्वॉल्व करें। बिजनेस ओरिएंटेड अप्रोच को अगर हम देखें तो वहाँ पे बेसिकली अगेन होम ऑटोमेशन या ऑफिस ऑटोमेशन या आपकी जो टास्क हैं रोजमर्रा के, उनकी ऑटोमेशन ओवर द इंटरनेट, वो इसके ऊपर बहुत फोकस कर रहे हैं। और जब हम इसकी बात करते हैं तो फिर डेफिनेटली यहाँ पे एक और कॉन्सेप्ट आएगा डेफिनेटली आगे जाके, जिस पे हम बात करना पसंद करेंगे, दैट इज बेसिकली कि आप जब इतना कुछ ऑटोमेट कर रहे हैं तो उसको ह्यूमन कंट्रोल में रखना और जेन्युइन कंट्रोल में रखना, फेक आइडेंटिटी को जो है वो मिसयूज होने से बचाने के लिए आप क्या कर रहे हैं, वो सिक्योरिटी प्राइवेसी मेजर्स में आ जाते हैं।
1: سر اگر آپ نے ابھی خود ہی اس کا ذکر چھیڑ دیا تو ہمارے سننے والوں کو بتائیے کہ سیکیورٹی کنسرنس کیا ہیں, سیکیورٹی اور پرائیویسی اٹیکس کا کیا کیا ایشو ہو سکتا ہے آئی او ٹی بیسڈ نیٹورکس پہ.
2: دیکھیں جو چیز انٹرنیٹ پہ چلی گئی ہے اس کو پرائیویسی کنسرن کا ایشو فیس کرنا پڑ سکتا ہے
1: جی,
2: بیکاز آف دا اتھینٹیسٹی آف دا یوزر. آپ ایک موبائل ایپ, میں موبائل ایپ از ناٹ این ایگزامپل, آئیڈیل ایگزامپل آف آئی او ٹی, لیکن میں ویسے ایگزامپل دے رہا ہوں کہ آپ کو یوزر نیم پاس ورڈ کی ضرورت پڑتی ہے اور یوزر نیم پاس ورڈ کے بعد پھر آپ کو ٹرانزیکشن کرتے ہیں تو آپ کو او ٹی پی دیا جاتا ہے جو کہ آئیڈینٹیفیکیشن آف دا یوزر کی آئیڈینٹی کو ویریفائی کرنا ان شارٹ ہوتا ہے. تو اسی طرح جب آپ اپنا ہوم اپلائنس کو انٹرنیٹ پہ لے کے جا رہے ہیں تو ڈیفینیٹلی آپ کے علاوہ کوئی اور آپریٹ نہ کر سکے. اگر آپ کے علاوہ کوئی اور آپریٹ کرنا بھی چاہ رہا ہے تو اس کو کریڈینشلز دینے چاہیے. تو دیٹ از بیسیکلی دا کانسیپٹ جہاں پہ ہم, میں جنریک لیول پہ بات کروں گا کیونکہ ہماری آڈینس اتنی ٹیکنیکل نہیں ہے جو اس کی ڈیپ ڈاؤن دا لرننگ میں جائے, تو اس میں آپ کو کریڈینشلز میں یوزر نیم پاس ورڈ کی آپ اگر آپریٹ بھی کرنا چاہ رہے ہیں کسی کے گھر کی کوئی اپلائنس کو یا کسی بھی اور چیز کو جو انٹرنیٹ آف تھنگس کے انوائرمنٹ کا پارٹ ہے, تو اس میں آپ اس کو ویریفائی کریں تو وہ یوزر نیم پاس ورڈ ہے, کریڈینشلز ہیں, دین ڈیفینیٹلی اگر یوزر نیم پاس ورڈ کمپرومائز ہو جاتا ہے ادر دین دیٹ پھر آپ کیا کریں گے, پھر اس میں ڈفرینٹ ٹرمینالوجیز آ جاتی ہیں جس میں ہم ون ٹائم پاس ورڈس کو استعمال کرتے ہیں اور ڈفرینٹ سیکورٹی میئرس کنڈکٹ کرتے ہیں. اوور آل مین مقصد کیا ہوتا ہے, کانفیڈینشیلٹی کو مینٹین کرنا, پرائیویسی کو مینٹین کرنا اور ان آتھورائزڈ ایکسیس کو مینٹین کرنا کہ آپ کے علاوہ کوئی اور جو ہے وہ اگر کسی بھی انوائرمنٹ ہے آئی او ٹی کا اس میں ایڈ اپ ہو کے آپ کی فیک آئیڈینٹی کو یوز نہ کرے یا آپ کی کریڈینشلز کو مس یوز نہ کرے. تو سیکیورٹی اٹیک
1: آئی او ٹی میں مس یوز کس طرح کیا جا سکتا ہے چیزوں کو؟
2: بریچ آف دا سیکیورٹی کے ذریعے, اگر آپ کی اپلائنس موبائل آپ کا چوری ہو جاتا ہے فار ایگزامپل, میں ایک چھوٹی سی ایگزامپل دے رہا ہوں, اس کے علاوہ بہت سی ایگزامپلس ہیں. تو اگر آپ کا موبائل چوری ہو گیا اور اب اس کے بعد آپ کا پیٹرن لاک بھی کمپرومائز ہو گیا, اب آپ کی جو موبائل ایپ ہے جو آپ کو ایکسیس دے رہی ہے آپ کے سی سی ٹی وی کیمراز کی, تو وہ موبائل ایپ اگر یوزر نیم پاس ورڈ انیبل نہیں ہے تو آبویسلی وہ پھر آپ کے گھر کی اپلائنس کو ویو بھی کر سکتا ہے, آپ کے گھر کے اپلائنس کے ذریعے سوری لائک سی سی ٹی وی کیمرا اس کو ویو بھی کر سکتا ہے اور اس کو یوز بھی کر سکتا ہے. تو یہ ون ایگزامپل ہے بہت بیسک. تو اگین سیکیورٹی میئرز جنریک لیول پہ اگین ویریفیکیشن آف دا آئیڈینٹی کے اوپر ہی ہم کام کرتے ہیں تھرو کریڈینشلز, لیکن پھر آگے اس میں مزید کانسیپٹس آتے ہیں لائک پیسیو اٹیکرز اور ایکٹیو اٹیکرز کے. وہ بیسیکلی کیا ہوتا ہے کہ لائک کچھ اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرتے ہیں, کچھ ایسے بھی اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرنے کے علاوہ وہ بیسیکلی صرف آبزرو کرتے ہیں. تو اگر کوئی ایسا اٹیکر ہے تو ان کو ہم نے پریونٹ کیسے کرنا ہے, اگین وی ہیو ٹو میک سم سیکیورٹی میئرس, اور سیکیورٹی میئرس کے لیے آپ کو لائک کریڈینشلز اور جو آپ کے لائک یوزر نیم پاس ورڈز ہیں او ٹی پیز ہیں ان کو آپ یوز کرتے ہیں اور پراپر انکرپشن ڈیکرپشن ٹیکنیکس استعمال کی جاتی ہیں سیکیورٹی میئرس کے لیے, وہ انفارمیشن سیکیورٹی کی ڈیٹیلز میں آ جاتی ہیں چیزیں جو ہم یہاں پہ فی الحال بات نہیں کر سکتے, وہ کیونکہ ڈیفینیٹلی ایک ایڈوانس کانسیپٹ ہے.
1: لسنرز وقت ہوا چاہتا ہے ایک چھوٹی سی میوزیکل بریک کا, سنتے رہیں FM 92.6 UCP کی دنیا.

0: 92.6 बोरियत को भगा दो।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। ब्रेक पे जाने से पहले हम बात कर रहे थे सर आबिद बशीर साहब से IoT के बारे में। अपनी गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं। सर, IoT डिवाइसेस की हम बात कर रहे थे जाने से पहले, तो सर इनको हम टेक्निकली डिफरेंट कैटेगरीज में भी ऐड कर सकते हैं?
2: बिल्कुल, इनकी टेक्निकल डिवीजन होती है, कैटेगराइज किया जाता है इनको दो बेसिक कैटेगरीज में। नंबर वन इज कॉल्ड जनरल डिवाइसेस एंड द अदर इज कॉल्ड सेंसिंग डिवाइसेस। वो इनकी नेचर ऑफ यूसेज और नेचर ऑफ ऑपरेशन के हवाले से डिवाइड किया जाता है।
1: सर, आपने जैसे अभी बताया कि इनको दो कैटेगरीज में हम लोग डिवाइड करते हैं, वन इज जनरल डिवाइसेस एंड अदर वन इज सेंसिंग डिवाइसेस, तो सर इनका एक्चुअली IoT नेटवर्क में क्या रोल है और इनसे रिलेटेड कोई आप रियल लाइफ एग्जांपल्स भी अगर बताएं तो हमारे लिसनर्स के लिए आसानी होगी उसको समझने में।
2: जी बिल्कुल, डेफिनेटली मैं जनरल डिवाइसेस से स्टार्ट करूंगा। जनरल डिवाइसेस में हमारे सामने अभी मैंने जैसे जिक्र किया आपके पास कि आपके पास CCTV कैमराज हैं, होम अप्लायंसेज में आपके पास एयर कंडीशनर्स हैं, तो वो इंटरनेट पे कनेक्ट होने चाहिए। अब ये डिवाइसेस क्यों कनेक्ट होनी चाहिए? क्योंकि आप इनको ऑपरेट करना चाहते हैं अपने मोबाइल्स के साथ, तो अगर इंटरनेट अवेलेबिलिटी नहीं होगी तो ये कनेक्ट नहीं होंगे। अब इंटरनेट से कनेक्ट होने के लिए इनको कोई वायरलेस या वायर्ड लिंक की जरूरत होती है। हमारे घरों में आमतौर पर राउटर लगा होता है जो हमें इंटरनेट के सिग्नल्स दे रहा होता है, और वो ऑटोमेटिकली क्या करता है, डिवाइस अगर इंटरनेट इनेबल्ड है तो वो अटैच हो जाएगी। अब ये जनरल डिवाइस का जो कॉन्सेप्ट आ रहा है वो क्या है कि ये जो अप्लायंसेज जिनके मैंने जिक्र किए हैं ये जनरल डिवाइसेज हैं। जैसे मेरा एयर कंडीशन है, ये इंटरनेट पर कनेक्ट है, ये जनरल डिवाइस है। इसके अलावा जो मेरा CCTV कैमरा है ये इंटरनेट पर कनेक्टेड है, वो जनरल डिवाइस है थ्रू एनी वायरलेस लिंक और वायर्ड लिंक। ठीक है, अब जब ये कनेक्ट हो गए हैं, अब इनको क्या मकसद क्या था कनेक्ट करवाने का, ताकि इनको ऑपरेटेबल किया जा सके ओवर द इंटरनेट थ्रू माय कंप्यूटिंग डिवाइस जो मेरे पास मोबाइल घर मेरे हाथ में पड़ा हुआ है, एट एनी पॉइंट लोकेशन या किसी भी जगह पे मैं बैठा हूँ अवेलेबल हूँ। लेकिन जो फेंसिंग डिवाइसेस होती हैं वो बेसिकली क्या करती हैं, वो सेंसर और म्यूटेटर्स का काम करती हैं। बेसिकली उन्होंने क्या करना होता है, वो है इंटरनेट ऑफ थिंग्स के एनवायरनमेंट का पार्ट ही, लेकिन वो बेसिकली क्या कर रही हैं, वो ऑपरेट नहीं हो रही, वो सेंस कर रही हैं कुछ चीज़ों को। फॉर एग्जाम्पल, एक कॉन्सेप्ट है कि मैं चाहता हूँ कि जैसे ही मैं सुबह उठते ही पर्दा पीछे करूँ तो मेरी अलार्म क्लॉक जो है वो चल पड़े। तो बेसिकली जो मेरी अलार्म क्लॉक है वो भी एक डिवाइस है जो इंटरनेट ऑफ थिंग्स का पार्ट है, लेकिन वो मेरी सूरज की रोशनी को सेंस करेगी, एक स्पेसिफिक ऑपरेशन ऑफ या टास्क को सेंस करेगी, तो वो बेसिकली अपना काम करेगी। तो है वो भी एक IoT की डिवाइस, लेकिन वो सेंसिंग डिवाइस की कैटेगरी में आएगी।
1: सर, आपने अभी बताया कि वायर नेटवर्क की बात की और वायरलेस नेटवर्क की बात की, इन दोनों में फर्क क्या होता है?
2: ये बेसिक कॉन्सेप्ट है कंप्यूटर कम्युनिकेशन नेटवर्क्स का और इंटरनेट पे अवेलेबिलिटी, क्योंकि आजकल हर चीज इंटरनेट पे चल रही है, इंटरनेट के ऊपर आप काम कर रहे हैं, एवरीथिंग इज गोइंग अपॉन ओवर द इंटरनेट। तो उसमें आपने जब भी इंटरनेट से कनेक्ट होना है तो आपको एक इंटरफेस चाहिए होता है, जिसे हम लिंक भी कहते हैं, टेक्निकल टर्म्स में चैनल भी कहते हैं, मीडियम भी कहते हैं, जो दो या मोर देन टू डिवाइसेस को आपस में कनेक्ट करता है। तो वो लिंक बेसिकली वायरलेस भी हो सकता है, वायर्ड भी हो सकता है। अगर आप लॉन्ग डिस्टेंस कम्युनिकेशन कंडक्ट कर रहे हैं, जैसे आप अपने घर की डिवाइस को ऑपरेट करना चाह रहे हैं यूनिवर्सिटी में बैठ के, या यूनिवर्सिटी के किसी डिवाइस को ऑपरेट करना चाह रहे हैं घर में बैठ के, तो आपका डिस्टेंस जो कवरेज एरिया है वो काफी लार्ज है। तो इस केस में जो आपका आइडियल लिंक बनता है वो वायरलेस बनता है, जो आपको मोबाइल डाटा के जरिए सिग्नल मिल रहे हैं वायरलेस लिंक की एग्जांपल्स है। और अगर आप अपने दफ्तर में बैठे हैं, आपने अगर एक ब्लू केबल होती है जिसे हम कहते हैं ट्विस्टेड पेयर केबल, उसको अगर आपने अपने सिस्टम के साथ कनेक्ट किया हुआ है, तो दैट इज बेसिकली अ लिंक जो आपको इंटरनेट से कनेक्ट कर रहा है, लेकिन वो वायर्ड लिंक है।
1: अच्छा सर, अभी तक तो हम सिर्फ अपने होम अप्लायंसेज और घर के नेटवर्क की बात कर रहे हैं, सर बिजनेस के लिए IoT किस तरह फायदेमंद साबित हो सकता है?
2: बिजनेस के ऊपर बात करने से पहले मैं पहले आऊंगा एट द रिसर्च पॉइंट ऑफ व्यू। अगर हम रिसर्च ओरिएंटेड अप्रोच की बात करें तो रिसर्च में इसका क्या काम हो रहा है? रिसर्च में अगर हम देखेंगे IoT के ऊपर डिफरेंट कॉन्सेप्ट्स को मर्ज किया जा रहा है। ऐसी रिसर्च भी हो रही है जिसमें IoT विद ब्लॉकचेन एंड मशीन लर्निंग को एम्बेड किया जा रहा है। तो ऐसी अप्लायंसेज यूज की जा रही हैं जो इंटरनेट ऑफ थिंग्स को भी इन्वॉल्व करें और उसके अलावा वो मशीन लर्निंग ब्लॉकचेन कॉन्सेप्ट को भी इन्वॉल्व करें। बिजनेस ओरिएंटेड अप्रोच को अगर हम देखें तो वहाँ पे बेसिकली अगेन होम ऑटोमेशन या ऑफिस ऑटोमेशन या आपकी जो टास्क हैं रोजमर्रा की उनकी ऑटोमेशन ओवर द इंटरनेट, वो इसके ऊपर बहुत फोकस कर रहे हैं। और जब हम इसकी बात करते हैं तो फिर डेफिनेटली यहाँ पे एक और कॉन्सेप्ट आएगा डेफिनेटली आगे जाके, जिस पे हम बात करना पसंद करेंगे, दैट इज बेसिकली कि आप जब इतना कुछ ऑटोमेट कर रहे हैं तो उसको ह्यूमन कंट्रोल में रखना और जेन्युइन कंट्रोल में रखना, फेक आइडेंटिटी को जो है वो मिसयूज होने से बचाने के लिए आप क्या कर रहे हैं, वो सिक्योरिटी प्राइवेसी मेजर्स में आ जाते हैं।
1: سر اگر آپ نے ابھی خود ہی اس کا ذکر چھیڑ دیا تو ہمارے سننے والوں کو بتائیے کہ سیکیورٹی کنسرنز کیا ہیں, سیکیورٹی اور پرائیویسی اٹیکس کا کیا کیا ایشو ہو سکتا ہے آئی او ٹی بیسڈ نیٹورکس پہ.
2: دیکھیں جو چیز انٹرنیٹ پہ چلی گئی ہے اس کو پرائیویسی کنسرن کا ایشو فیس کرنا پڑ سکتا ہے
1: جی,
2: بیکاز آف دا اتھینٹیسٹی آف دا یوزر. آپ ایک موبائل ایپ, میں موبائل ایپ از ناٹ این ایگزامپل آئیڈیل ایگزامپل آف آئی او ٹی, لیکن میں ویسے ایگزامپل دے رہا ہوں کہ آپ کو یوزر نیم پاسورڈ کی ضرورت پڑتی ہے اور یوزر نیم پاسورڈ کے بعد پھر آپ کو ٹرانزیکشن کرتے ہیں تو آپ کو او ٹی پی دیا جاتا ہے جو کہ آئیڈینٹیفیکیشن آف دا یوزر کی آئیڈینٹی کو ویریفائی کرنا ان شارٹ ہوتا ہے. تو اسی طرح جب آپ اپنا ہوم اپلائنس کو انٹرنیٹ پہ لے کے جا رہے ہیں تو ڈیفینیٹلی آپ کے علاوہ کوئی اور آپریٹ نہ کر سکے. تو اگر آپ کے علاوہ کوئی اور آپریٹ کرنا بھی چاہ رہا ہے تو اس کو کریڈینشلز دینے چاہیے. تو دیٹ از بیسیکلی دا کانسیپٹ جہاں پہ ہم, میں جنریک لیول پہ بات کروں گا کیونکہ ہماری آڈینس اتنی ٹیکنیکل نہیں ہے
1: جی,
2: جو اس کی ڈیپ ڈاؤن دا لرننگ میں جائے.
1: تو
2: اس میں آپ کو کریڈینشلز میں یوزر نیم پاس ورڈ کی آپ اگر آپریٹ بھی کرنا چاہ رہے ہیں کسی کے گھر کی کوئی اپلائنس کو یا کسی بھی اور چیز کو جو انٹرنیٹ آف تھنگس کے انوائرمنٹ کا پارٹ ہے, تو اس میں آپ اس کو ویریفائی کریں. تو وہ یوزر نیم پاس ورڈ ہے, کریڈینشلز ہیں, دین ڈیفینیٹلی اگر یوزر نیم پاس ورڈ کمپرومائز ہو جاتا ہے تو ادر دین دیٹ پھر آپ کیا کریں گے, پھر اس میں ڈفرینٹ ٹرمینالوجیز آ جاتی ہیں جس میں ہم ون ٹائم پاس ورڈس کو استعمال کرتے ہیں اور ڈفرینٹ سیکورٹی میئرس کنڈکٹ کرتے ہیں. اوور آل مین مقصد کیا ہوتا ہے, کانفیڈینشیلٹی کو مینٹین کرنا, پرائیویسی کو مینٹین کرنا اور ان آتھورائزڈ ایکسیس کو مینٹین کرنا
1: جی.
2: کہ آپ کے علاوہ کوئی اور جو ہے وہ اگر کسی پی انوائرمنٹ ہے آئی او ٹی کا اس میں ایڈ اپ ہو کے آپ کی فیک آئیڈینٹی کو یوز نہ کرے یا آپ کی کریڈینشیلز کو مس یوز نہ کرے. تو سیکورٹی اٹیک
1: آئی او ٹی میں مس یوز کس طرح کیا جا سکتا ہے چیزوں کو,
2: بریچ آف دا سیکورٹی کے ذریعے. اگر آپ کی اپلائنس موبائل آپ کا چوری ہو جاتا ہے فار ایگزامپل
1: جی.
2: میں ایک چھوٹی سی ایگزامپل دے رہا ہوں, اس کے علاوہ بہت سی ایگزامپلس ہیں
1: جی.
2: تو اگر آپ کا موبائل چوری ہو گیا اور اب اس کے بعد آپ کا پیٹرن لاک بھی کمپرومائز ہو گیا, اب آپ کی جو موبائل ایپ ہے جو آپ کو ایکسیس دے رہی ہے آپ کے سی سی ٹی وی کیمراز کی
1: جی,
2: تو وہ موبائل ایپ اگر یوزر نیم پاس ورڈ انیبلڈ نہیں ہے تو آبویسلی وہ پھر آپ کے گھر کی اپلائنس کو ویو بھی کر سکتا ہے
1: جی.
2: آپ کے گھر کے اپلائنس کے ذریعے سوری لائک سی سی ٹی وی کیمرا اس کو ویو بھی کر سکتا ہے اور اس کو یوز بھی کر سکتا ہے. تو یہ ون ایگزامپل ہے بہت بیسک. تو اگین سیکیورٹی میئر جنریک لیول پہ اگین ویریفیکیشن آف دا آئیڈینٹی کے اوپر ہی ہم کام کرتے ہیں تھرو کریڈینشلز, لیکن پھر آگے اس میں مزید کانسیپٹس آتے ہیں لائک پیسو اٹیکرز اور ایکٹیو اٹیکرز کے. وہ بیسیکلی کیا ہوتا ہے کہ لائک کچھ اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرتے ہیں
1: جی.
2: کچھ ایسے بھی اٹیکرز ہوتے ہیں جو آپ کے ڈیٹا کو مینیپولیٹ کرنے کے علاوہ وہ بیسیکلی صرف آبزرو کرتے ہیں. تو اگر کوئی ایسا اٹیکر ہے تو ان کو ہم نے پریونٹ کیسے کرنا ہے, اگین وی ہیو ٹو میک سم سیکیورٹی میئرس. اور سیکیورٹی میئرس کے لیے آپ کو لائک کریڈینشلز اور جو آپ کے لائک یوزر نیم پاسورڈز ہیں او ٹی پیز ہیں ان کو آپ یوز کرتے ہیں اور پراپر انکرپشن ڈیکرپشن ٹیکنیکس استعمال کی جاتی ہیں سیکیورٹی میئرس کے لیے. وہ انفارمیشن سیکیورٹی کی ڈیٹیلز میں آ جاتی ہیں چیزیں جو ہم یہاں پہ فی الحال بات نہیں کر سکتے, وہ کیونکہ ڈیفینیٹلی ایک ایڈوانس کانسیپٹ ہے.
1: لسنرز وقت ہوا چاہتا ہے ایک چھوٹی سی میوزیکل بریک کا, سنتے رہیں FM 92.6 UCP کی دنیا.